अच्छा जी दिसरा सरा ओ शिकुम दे के ना ओ सागा सरप्राइज दर को मैं यो बलखा सरप्राइज सही दे के ना अगर सरप्राइज तब हाँ वग वनी सही ऑल राइट ऑल राइट ऑल राइट वग ने कुलाम के अच्छा जी आओ दिसरा सरा शिकुम दे के ना दा शिकुम सरप्राइज दे सरप्राइज दे देर खुली सरप्राइज दे ता सुबह خپل ہوئی آئی کنا چی مطلب ریحان بھائی دا سرپرائز تھا سو اولا سر کی والے نہ راکا ولو نو سرپرائز داغا دے کنا چی تاثر بھائی انشاء اللہ داغا شو کی گی خود استاسو مدد سرا اور استاسو مینی سرا زکا چی استاسو مینی مونگتا معلوم دام

आजा जी, दादा शो बदे सर भी के ना बारना एक बरे ओ जिनाइड कॉस्मेटिक्स पाकिस्तान चुकुम दे अगे दर स्पॉन्सर करी द ठीक दा इधर त स्पॉन्सर करी दा जिनाइड कॉस्मेटिक्स पाकिस्तान हम ओ पति बने खबर है तेरी को फिलहाल بخنا معذرت سرا تاسو کال ڈراپ شی یا تاسو کال اٹینڈ نہ کما بخنا معذرت سرا زمام آلتے کی جی کم دے گا نا ایک بھی بیاہ اٹینڈ کوم تاسو بھی غم شے ٹھیک نا

0: ওকে জি ওই চিমি কিউটর জি হান স্পিড বাই জানি থ্যাঙ্কস জি টিকেট কারণে গেলি দিলরো বাহাটক ওয়েলকম আচ্ছা দিলরো বাহাটক তা ডেডিকেট হুই ওকে জি দিলরো বাহাটক রোশি আচ্ছা কিউটর জি হান তরফ না ডেডিকেট তাই তো সে তা ওয়াই জি দিলরো বাহাটক ইয়াকত আচ্ছা ইয়াকত রঞ্জুরে পে জুড়ে গই ओके जी बल कलर बगोरु अस्सलाम वालेकुम ओय हाय बैड लग दे तो से काल छदा बिल्कुल अगर ड्रॉप चलो दस अंदर है खसार त वरा से दलाए माख के बो की मा से अंदर है अच्छा अच्छा अच्छा अच्छा अच्छा ओके जी संदर है संदर है ओ सही था भंगड़ी वाले छड़ेंगे भाई जी जनाब बिल्कुल निकाल ले रही सुख हो तो निकाल ड्राइव चलो यो जरी बैठ रही कॉलेज टाइम सोचता 0927-291-292 गुरु बल कलर अस्सलाम वालेकुम जी जनाब सो कैसा खबर है किम सुना जोनी
1: खटक
0: सो का अच्छा जोनी हटक द प्रोग्राम का वेलकम थैंक यू सो वेरी मच कॉल करने के लिए सही देखा ना कॉल कॉल पर यो जहान मने तो फर्स्ट टाइम कॉल करे मो प्रोग्राम था अच्छा सही दाय ब्याह में खुरजानी था डेढ़ वेलकम रेडियो मन करे के हाँ और प्रोग्राम हंस बेजायका के हाँ तो सही हो सही सही जोनी हटक दावर तो खुरके चे नोरो प्रोग्राम था कॉल का वे اوز مکٹ کیجیے اوز مکٹ کیجیے لشکی خپل زوی چینج کا ہے
1: ہیلو
0: اجی وہ سعید ہے دامے توے چ نور پروگرام تا کال کا وے
1: کان علی امن نک
0: اچھا صحیح صحیح صحیح اچھا دا پروگرام سٹارٹ نہ اور وے نا
1: دا سٹارٹ نہ اور
0: وے اچھا سٹارٹ نہ اور وے صحیح خدا کے خمجا ترکارے شامل او سر پکے پخاوی سر پکے زدکوی تو تے تشے درسی خمج تے وشے اچھے دن نزدائی کو اس سے نہ کیجیے اللہ دا خیر ہوا کہ اللہ دا خیر ہوا کی تو ترکاری شاہ محلہ کا چلو صحیح ہے چش ہے تو زبردست کے سماغا درسی اغام اشتہ شامل کا مجھے دے نزدہ کو مجھے اور دن کی دے نزدہ کی
2: چیز میں ترکیش پہ جانا

0: अच्छे अच्छे तो गाना वो मिस्टर वो नल्ला सही ना ना ना दा दा दा दा दा गाने चाहता नल्ला सही तो दा दा जोड़े होती ना दिखा ना ये नहीं अच्छी बिल्कुल अर्जिंग प्रोग्राम से कलरन से बने था मुकाबिर की गाना अस्सलामुअलैकुम बिल्कुल कर रहता है वो रिकॉर्ड में सोख तो किम सी ना اللہ پروگرام شہر کلا اس طرح معاشی ویل کے مینا بھی ماشاء اللہ بالکل شو بروبار ہی بس دے لالا بو پروگرام سے درتر والا کیا نا لالا خبر تو ہمیں غور ہوا کیا نا مکی سا پلاونی سوز خلالا پروگرام سے کم دیکھے نا نند للا نرستا دا کیا نا نند للا نرستا دا بل للا درتا ہے رولا دائی
1: بس مجھے
0: اچھا کتر سے پلندر کا میلا شوشا کیا نہیں بلا تھا لگی سائڈو ڈیر سے تو من یو جہان من

बिल्कुल अर्जुन नोरकाल चिकिम के ना बिल्कुल माखे देर से समाना यो नाने मन की परगाम से चाचा मिश्रा ये निकल रोन से मोने यो नाने मन की यो जहान मन की और बिल्कुल रखी बोयो फरमेश कराऊं चेरा मुतदा वाला क्या हो गया ना पति दानु ना पाबंदी दार रखी बहो मौब ख्याल कैसे उच पर ड्यूटी मने ऐसा क्या ना दागा सॉन्ग गोड़े क्या ना बिल्कुल दर था वो दाला गिरी क्या ना चित्त खुश चला वेर सर हाँ हाँ रखी बो वो रो क्या ना रखी बो से ए आई वाला सॉन्ग डर लगा हो ना क्या ना ऐसा क्या कहना चाहे मैंने खर्चा से भी नहीं कहना मत यहाँ ऐसा कहना लगा आगे बने लगा मुझे ए आई वाला सांदर है खुदा रखी बो फरमेश था नज़के जी रखी फॉलोश का बका वाला ऐसा कैसे बेबे कहना से हारे वाका खुद सना मिल दे मलक सिंह जी तमर सा दग ना जी किम कुल्फी दी दाउन खुरे साइडो न रखी बो तो खा बका वाला नशी ऐसा कैसे जोर दस्ता नो हम हा चे वेकन जोर दस और वरे कहना बस रखी बो स्तर की दीदी और देने तो मीना दो कहना مینا د سره ورا سایدو خفه کولای نه شي کني زه خپل اکثر د سه کسون ته یو ته چې ای ول سره موسون په دې نه لګي چې په دې باندې بس خرچا شوی نه وي هغه د سنگرونه چې کی مخوري مهنت وي او کی مه پیسې او ګټل اصل لسه کنه نو بالکل هغه ته سمرا دی یو انا مت شو ګرځ کړي وي ځدان کړي وي نو بالکل د هار شای په یوړل او بالکل څوکا وشول نو سبا واسټه په ولیکا ډار کې ته کم کم په دوه سکند شه په پینځه منټه ته ته دا سټه په بر بار بار سی یوت تر ده خواش نی بل در تارولی چه بل ده نی خواش بل در تارولی نو بار بار در تا بدلوی چه کلا تو مطمئن شی باز بیا ورسار که باز سایی در تا سیٹ مکلی و نتا دا سی کم سندر دیا خپل دی ای والا دیر جوتا نو خواشو خورا کی بو سپیشل دا تو ده پرای سایی دیر جوتا مانا یو نانه مانا آہا